0: स्थायी संरचना निर्माण नगरौं।
1: सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ।
0: सवारी चलाउँदा लेन अनुशासन पालना गरौं र गराउँ।
1: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।
0: सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं।
1: सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं।
0: जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने बानी गरौं।
1: सड़कको तत्काल मर्मत सम्भार गर्ने गरौं।
0: यात्राको क्रममा कुनै पनि समस्या आएमा नजिकैको प्रहरीलाई खबर गरौं।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: हरितालिका तीजको पावन अवसरमा बीएनसी हस्पिटलले ल्याएको छ विशेष स्वास्थ्य अफर। यही भाद्र 11 गतेदेखि भाद्र 31 गतेसम्मका लागि यी सेवाहरूमा विशेष छुट उपलब्ध रहेको छ। स्त्री तथा प्रसूति रोगमा निशुल्क ओपीडी परामर्श, नर्मल डेलिभरी र अपरेशनद्वारा गरिने डेलिभरीमा 50% भारी छुट, अन्य स्त्री रोग सम्बन्धी अपरेशन चार्जमा 25% छुट, जेनरल सर्जरी, युरो सर्जरी र न्युरो सर्जरीमा निशुल्क ओपीडी परामर्श, अपरेशन चार्जमा 25% छुट, बाल रोग सेवामा निशुल्क ओपीडी परामर्श, बेड चार्जमा 50% छुट। आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस्। आजै बीएनसी हस्पिटलमा सम्पर्क गरी विशेष अवसरको लाभ उठाउनुहोस्।

0: Estonia. Extreme energy drink.
1: सडक प्रयोग गर्दा ध्यान दिनै पर्ने कुराहरू।
2: सडक सीमा अतिक्रमण नगरौ।
1: सडक सीमामा अस्थायी वा

क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: sip on ya.
1: Extreme energy drink.
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सभी प्रकार का कैंसर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरु उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट कैंसर को उपचार का लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकट को व्यवस्था गरिएको छ र उपचार का लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नंबर वन कैंसर हॉस्पिटल विराट कैंसर इंस्टीट्यूट विराटनगर थप जानकारी का लागि संपर्क नंबर 97160025530
3: बेङ्गा देमखानु छङ खोन्की जो ओ बेन्डा छङ आम्नो एटीएम मोबाइल माङका इन्टरनेट बैंकिङ ओ टेकमाइङ डुम्ची डोटमा ओलिनिन ओहानियो डुम्चीडा कोइबेन साङा छङ मोखालाक डुम्ची डोटमा लिसानालो हान मिनानिन मो मुना मुखमाचामा लामा मोयाङ निकी
4: खोन्की मो मुना अंका बैंक लामाङ नि यङानालो बुया खो साङ निकिना उछुङ यो मोमा निपङ बेङ्गा सेनमा चिले
3: खारु चुम्तिने लेमाचामा लामाङ रातिन्चिने सिद्धार्थ बेङ्गो छारक हाङसा मिचिडा खारु चुङमा सावनाम
5: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
6: मनोकामना कलेज वीरतामठको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना कक्षा 12 उत्तीर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना विगत 27 वर्षदेखि वीरतामठ झापामा सञ्चालित यस मनोकामना कलेजमा बीबीएस प्रथम वर्ष बीएड प्रथम वर्ष र बीए बीएसडब्ल्यू र मेजर इंग्लिश प्रथम वर्षमा भर्ना खुलिसकेको छ हाम्रा विशेषताहरू सुविधा सम्पन्न भौतिक पूर्वाधार अनुभवी प्राध्यापकहरू व्यवस्थित लाइब्रेरी आन्तरिक परीक्षाहरू सम्पर्क मनोकामना कलेज बिरतामोड झापा फोन नम्बर 03-531-270 मोबाइल नम्बर 98-526-72-752 98-426-34-90 बीबीएस बीएड र बीए बीएसडब्ल्यू नेपाली र अंग्रेजी दुवै माध्यममा पढ़ाई हुने यस मनोकामना कलेज बिरतामोडमा आफ्नो सीट समयमा नै सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ मनोकामना कलेज बिरतामोड झापा
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ
8: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

हरितालिका तीजको पावन अवसरमा बीएनसी हस्पिटलले ल्याएको छ विशेष स्वास्थ्य अफर। यही भाद्र 11 गतेदेखि भाद्र 31 गतेसम्मका लागि यी सेवाहरूमा विशेष छुट उपलब्ध रहेको छ। स्त्री तथा प्रसूति रोगमा निशुल्क ओपिडी परामर्श, नर्मल डेलिभरी र अपरेशनद्वारा गरिने डेलिभरीमा 50% भारी छुट, अन्य स्त्री रोग सम्बन्धी अपरेशन चार्जमा 25% छुट, जेनरल सर्जरी, युरो सर्जरी र न्युरो सर्जरीमा निशुल्क ओपिडी परामर्श, अपरेशन चार्जमा 25% छुट, बाल रोग सेवामा निशुल्क ओपिडी परामर्श, बेड चार्जमा 50% छुट। आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस्। आजै बीएनसी हस्पिटलमा सम्पर्क गरी विशेष अवसरको लाभ उठाउनुहोस्।

0: Bunnia.
1: Extreme energy drink.
2: मायोलॉजिकल इलाममा विभिन्न रोगको उपचारका लागि विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध छ।
3: डाक्टर राकेश मेहता भाद्र 18 गते बिहिबार आउँदै हुनुहुन्छ।
4: उपचार हुने रोगहरू मानसिक तनाव भएमा टाउको दुखेमा निन्द्रा नलाग्ने, उदासीन हुने, बिर्सने, घबराहट हुने, एकोरिने, छारे रोग हुने, साथै कुनै पनि नशालु पदार्थको लत बस्ने र नशा सम्बन्धी रोग भएमा सम्पर्क राख्नुहोला।
5: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर
3: आनन्द राज खनाल भाद्र 14 गते आइतबार आउँदै हुनुहुन्छ।
4: उपचार हुने रोगहरू हाड जोड्नी, नसा, बाथ रोग, ढाड कम्बर, छाती, नसा झमझम गर्ने, नसा च्यापिएको, हात खुट्टा भाँचिएको आदि भएमा सम्पर्क गर्नुहोला।
3: नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन रोशन घिसिङ भाद्र 11 गते बिहिबार आउँदै हुनुहुन्छ। छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर माधव गौतम भाद्र 1 गते सोमबार आउँदै हुनुहुन्छ।
4: दात दुबी आउ खटिरा छाला चिलाउने जस्ता समस्या भएमा सम्पर्क गर्नुहोला।
3: अंशुमानी जोशीद्वारा सञ्चालित काठमाडौँ डायबिटिज तथा थाइरोइड सेन्टरबाट मधुमेह, ब्लड प्रेसर र थाइरोइडको विशेषज्ञ एन्डोक्राइनोलोजिस्ट डाक्टर सन्दीप चन्द्र श्रेष्ठ असोज 18 गते बिहिबार आउँदै हुनुहुन्छ। माया मेडिकल इलाममा सुपथ मूल्यमा औषधिका साथै दैनिक फिजिसियन डाक्टर, भिडियो एक्सरे, रगत, पिसाब, ल्याब जाँचको सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ। मुटु, पेट, छाती, मृगौला रोगमा विशेषज्ञता हासिल गरिसक्नु भएका फिजिसियन डिपार्टमेन्टका प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गोपाल मिश्र बीएनसी हस्पिटल बाज आउँदै हुनुहुन्छ। माई मेडिकल हल नवीन चोक इलाम 0275-23-165 98-427-24-577 98-14-94-25-77 सम्पर्क स्थान माई मेडिकल नवीन चोक इलाम बजार। सम्पर्क नम्बर 0275-23-165।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: वाल्मीकि लिंकन कलेज बिरतामोड छापामा विभिन्न विषयहरूमा भर्ना खुल्यो।
3: त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त, शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त।
2: यस वाल्मीकि लिंकन कलेज बिरतामोड छापामा साइबर सेक्युरिटी, एआई बागवन्टी, इथिकल ह्याकिङको लागि विभिन्न कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ। त्यस्तै बीएचएम, बीबीए र एमबीए दुई वर्षे कोर्स समेत सञ्चालन भइरहेको छ।
3: वाल्मीकि लिंकन कलेज बिरतामोड झापा, फोन नम्बर 023-542-373, 98-59-99-99-88। वाल्मीकि लिंकन कलेज।

0: बाल बालिकालाई लागू औषध दुरुपयोगबाट बचाऊ।
1: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगराऊ।
0: बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ।
1: बाल बालिकाको संगतमा ध्यान देऊ।
0: लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ।
1: बाल बालिकासँग नियमित संवाद गर्ने गरौ।
0: बाल बालिकालाई घरमा माया र समय दिने गरौ।
1: विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौ।
0: बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौ।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: हैजा तथा झाडा पखाला नियन्त्रण र रोकथाम सम्बन्धी सूचना। हैजा तथा झाडा पखाला दूषित पानी र खानाबाट सर्न सक्ने रोग हुन्। यसबाट बच्न सबैले विशेष सावधानी अपनाऊ। रोकथामका उपायहरू: सफा तथा सुरक्षित पानी मात्र पिऊ, पानी शुद्धिकरण गरेर मात्र प्रयोग गरौ, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसालौ, खाना राम्रोसँग पकाएर तातो र ताजा खाने गरौं, खानेकुरा छोपेर राख्ने र झिङ्गा तथा फोहोरबाट जोगाउने, खुल्ला ठाउँमा दिसा पिसाब नगर्ने र शौचालयको प्रयोग गर्ने, घर तथा वरपरको वातावरण सफा राख्ने, झाडा पखाला भएमा तुरन्त जीवन जल खुवाउने र प्रशस्त झोल पदार्थ दिने, बच्चालाई झाडा पखाला भएमा स्तनपान निरन्तरता दिने, दिशामा रगत आउने, लगातार बान्ता हुने, अत्याधिक तिर्खा लाग्ने, आँखा धसिने, अत्याधिक कमजोरी वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। मुख्य सन्देश: सफा र मालेको पानी पिऊ, साबुन पानीले हात धोऊ, सुरक्षित खाना खाऊ, हैजा तथा झाडा पखाला रोकाऊ। स्वास्थ्य कार्यालय, इलाम।

0: सम्पूर्ण ब्याङ्किङ कारोबारको लागि माछापुच्छ्रे ब्याङ्क जाउँ।
1: माछापुच्छ्रे ब्याङ्क लिमिटेड, सबल, उत्कृष्ट एवं विस्तारित।
2: के छ हो धुरन्स भाइ, भाले बोकेर कता? के को भाकल हौ?
3: सुन्तलीको जिउमा जाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
2: यस्तो पनि हुन्छ?
3: नपाचेर घर हिँड्ने न। ल हेर्नुहोस् त,
2: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
3: तर जान्नेले त यो देउताको करामत भन्छ त।
2: यो देउताको होइन, किटाणुको करामत हो।
4: भाकल छाकल छोडौ धुर्मु, उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ के?
5: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौ बचाऊ।
6: स्वास्थ्य कार्यालय इलाम।
7: नमस्कार, म गायक शिव परियार। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ मेरो मनको रेडियो नेपाल बाणी FM 94.9 MHz इलाम।

0: माई मेडिकल इलाममा विभिन्न रोगको उपचारका लागि विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध छ।
1: डाक्टर राकेश मेहता भाद्र 18 गते बिहिबार आउँदै हुनुहुन्छ।
2: उपचार हुने रोगहरू मानसिक तनाव भएमा टाउको दुखेमा निन्द्रा नलाग्ने, उदासीन हुने, बिर्सने, घबराहट हुने, एकोरिने, छारे रोग हुने, साथै कुनै पनि नशालु पदार्थको लत बस्ने र नशा सम्बन्धी रोग भएमा सम्पर्क राख्नुहोला।
3: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर
1: आनन्द राज खनाल भाद्र 14 गते आइतबार आउँदै हुनुहुन्छ।
2: उपचार हुने रोगहरू हाड जोड्नी, नसा, बाथ रोग, ढाड कम्बर, छाती, नसा झमझम गर्ने, नसा च्याप्टिएको, हात खुट्टा भाँचिएको आदि भएमा सम्पर्क गर्नुहोला।
0: नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन रोशन घिसिङ
1: भाद्र 11 गते बिहिबार आउँदै हुनुहुन्छ।
0: छाला तथा सौन्दर्य रोग विशेषज्ञ
1: डाक्टर माधव गौतम भाद्र 1 गते सोमबार आउँदै हुनुहुन्छ।
2: दात दुबी आउ खटिरा छाला चिलाउने जस्ता समस्या भएमा सम्पर्क गर्नुहोला।
0: अंशुमानी जोशीद्वारा सञ्चालित काठमाडौँ डायबिटिज तथा

0: सेन्टर बाट मधुमेह ब्लड प्रेसर र थाइरोइड को विशेषज्ञ एन्डोक्राइनोलोजिस्ट
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ असोज 18 गते देखि बार आउँदै हुनुहुन्छ। माया मेडिकल इलाममा सुपथ मूल्यमा औषधिका साथै दैनिक फिजिसियन डाक्टर भिडियो एक्सरे रगत पिसाब ल्याब जाँचको सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ। मुटु पेट छाती मृगौला रोगमा विशेषज्ञता हासिल गरिसक्नु भएका फिजिसियन डिपार्टमेन्टका प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गोपाल मिश्र बीएनसी अस्पताल बाट आउँदै हुनुहुन्छ।
0: माई मेडिकल हल नवीन चोक इलाम 0275-23-165 98-427-24-577 98-14-94-25-77
2: सम्पर्क स्थान माई मेडिकल नवीन चोक इलाम बजार
0: सम्पर्क नम्बर 0275-23-165।

0: sip on ya.
1: Extreme energy drink.
2: के तपाईँ ढाड दुख्ने, हड्डी भाँचिएको, खुस्किएको, मर्केको, टुटेको जस्ता विभिन्न समस्याबाट चिन्तित हुनुहुन्छ? यदि त्यसो हो भने इलामकै पुरानो अरोड आयुर्वेदिक उपचार सेन्टरलाई सम्झिनुहोस्। त्यहाँ हड्डी भाँचिएको, खुस्किएको, मर्केको, घुँडा दुख्ने, टुटेको र हड्डीका सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ। त्यति मात्र होइन, हरेक बिहिबार डाक्टरको सेवा समेत उपलब्ध छ। त्यसैले अरुण आयुर्वेदिक उपचार सेन्टरमा आजै सम्पर्क गरौं। सम्पर्क अरुण आयुर्वेदिक उपचार सेन्टर, इलाम नगरपालिका, वार्ड नम्बर 7, मालापथ, ग्रीन भ्याली स्कूल छेउ। सम्पर्क नम्बर 98060-34488, 98-49-46-68-22। उपचार केन्द्र 24 घण्टा खुल्ला रहनेछ।
3: नमस्कार, म हुँ सुगढीका केसी। अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाल बाढी एफएम 94.9 मेगाहर्ज, मेरो मनको रेडियो।

हरितालिका तीजको पावन अवसरमा बीएनसी हस्पिटलले ल्याएको छ विशेष स्वास्थ्य अफर। यही भाद्र 11 गतेदेखि भाद्र 31 गतेसम्मका लागि यी सेवाहरूमा विशेष छुट उपलब्ध रहेको छ। स्त्री तथा प्रसूति रोगमा निशुल्क ओपिडी परामर्श, नर्मल डेलिभरी र अपरेशनद्वारा गरिने डेलिभरीमा 50% भारी छुट, अन्य स्त्री रोग सम्बन्धी अपरेशन चार्जमा 25% छुट, जेनरल सर्जरी, युरो सर्जरी र न्युरो सर्जरीमा निशुल्क ओपिडी परामर्श, अपरेशन चार्जमा 25% छुट, बाल रोग सेवामा निशुल्क ओपिडी परामर्श, बेड चार्जमा 50% छुट। आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस्। आजै बीएनसी हस्पिटलमा सम्पर्क गरी विशेष अवसरको लाभ उठाउनुहोस्।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: हैजा तथा झाडा पखाला नियन्त्रण र रोकथाम सम्बन्धी सूचना। हैजा तथा झाडा पखाला दूषित पानी र खानाबाट सर्न सक्ने रोग हुन्। यसबाट बस्न सबैले विशेष सावधानी अपनाऊ। रोकथामका उपायहरू: सफा तथा सुरक्षित पानी मात्र पिऊ, पानी शुद्धिकरण गरेर मात्र प्रयोग गरौ, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसालौ, खाना राम्रोसँग पकाएर तातो र ताजा खाने गरौं, खानेकुरा छोपेर राख्ने र झिङ्गा तथा फोहोरबाट जोगाउने, खुल्ला ठाउँमा दिशा पिसाब नगर्ने र शौचालयको प्रयोग गर्ने, घर तथा वरपरको वातावरण सफा राख्ने, झाडा पखाला भएमा तुरन्त जीवन जल खुवाउने र प्रशस्त झोल पदार्थ दिने, बच्चालाई झाडा पखाला भएमा स्तनपान निरन्तरता दिने, दिशामा रगत आउने, लगातार बान्ता हुने, अत्याधिक तिर्खा लाग्ने, आँखा धसिने, अत्याधिक कमजोरी वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने। मुख्य सन्देश: सफा र मालेको पानी पिऊ, साबुन पानीले हात धोऊ, सुरक्षित खाना खाऊ, हैजा तथा झाडा पखाला रोकाऊ। स्वास्थ्य कार्यालय इलाम।
3: नेपाल वाणी एफएम 94.9 हामीलाई सुन्दै गर्नुहोस्, हामी तपाईँसँगै छौ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: वाल्मीकि लिंकन कलेज बिर्तामोड छापामा विभिन्न विषयहरूमा भर्ना खुल्यो।
7: त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त, शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त।
6: यस वाल्मीकि लिंकन कलेज बिर्तामोड छापामा साइबर सेक्युरिटी, एआई बागवन्टी, इथिकल ह्याकिङको लागि विभिन्न कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ। त्यस्तै बीएचएम, बीबीए र एमबीए 2 वर्षे कोर्स समेत सञ्चालन भइरहेको छ।
7: वाल्मीकि लिंकन कलेज बिर्तामोड झापा, फोन नम्बर 023-542-7073, 98-59-99-98। वाल्मीकि लिंकन कलेज।
8: खुन्के आमको झार छाप्लावाचे छापका मिचीमा लोक्ता
9: मुङ्ची उङ्सुङ हो।
8: खुन्के आमको एन्सेप्ला नम्बर छेकमा दिमा लिसाउँसम्मलो।
9: उनको एन्सेप्ला नम्बर न आसेङ्या टेलिकम खाराङकी छेकटुङडोङ हो।
8: खुन्के बैङ्कदानी
9: बेङ्दा खुन्के मोडा चाहिँ दिके मुमा डोरामोलो
8: मोडासँग आपियो एन्सेप्ला हेनमा थेनमा लिसाओ माका ब्लक लिसाओ डुम्ना आपिया याउ बेङ्दा खाङबेटमा चिङा डो खुन्के रे आपियो बेङ्क खाता ओ यङ्दा ओ यङहान अरुचियो छुक्दा तामालामा डङ्का रातमा चिन्द्रन
9: खारु चुङ्किने लेमा तामालामाङ राखिन्चिने
8: सिद्धार्थ ब्याङ्कको झार खाङ समिसिदा खारु चुङ्ग सावनम
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Siphonia.
1: Extreme energy drink.
2: माई मेडिकल इलाममा विभिन्न रोगको उपचारका लागि विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध छ।
3: डाक्टर राकेश मेहता भाद्र 18 गते बिहिबार आउँदै हुनुहुन्छ।
4: उपचार हुने रोगहरू मानसिक तनाव भएमा टाउको दुखेमा निन्द्रा नलाग्ने, उदासीन हुने, बिर्सने, घबराहट हुने, एकोरिने, छारे रोग हुने, साथै कुनै पनि नशालु पदार्थको लत बस्ने र नशा सम्बन्धी रोग भएमा सम्पर्क राख्नुहोला।
5: वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर
3: आनन्द राज खनाल भाद्र 14 गते आइतबार आउँदै हुनुहुन्छ।
4: उपचार हुने रोगहरू हाड जोड्ने, नसा, बाथ रोग, ढाड कम्बर, छाती, नसा झमझम गर्ने, नसा च्यापिएको, हात खुट्टा भाँचिएको आदि भएमा सम्पर्क गर्नुहोला।
3: नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन रोशन घिसिङ भाद्र 11 गते बिहिबार आउँदै हुनुहुन्छ। छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर माधव गौतम भाद्र 1 गते सोमबार आउँदै हुनुहुन्छ।
4: दात दुबी आउ खटिरा छाला चिलाउने जस्ता समस्या भएमा सम्पर्क गर्नुहोला।
3: अंशुमानी जोशीद्वारा सञ्चालित काठमाडौँ डायबिटिज तथा थाइरोइड सेन्टरबाट मधुमेह, ब्लड प्रेसर र थाइरोइडको विशेषज्ञ एन्डोक्राइनोलोजिस्ट डाक्टर सन्दीप चन्द्र श्रेष्ठ असोज 18 गते बिहिबार आउँदै हुनुहुन्छ। माया मेडिकल इलाममा सुपथ मूल्यमा औषधिका साथै दैनिक फिजिसियन डाक्टर, रेडियो एक्सरे, रगत, पिसाब, ल्याब जाँचको सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ। मुटु, पेट, छाती, मृगौला रोगमा विशेषज्ञता हासिल गरिसक्नु भएका फिजिसियन डिपार्टमेन्टका प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गोपाल मिश्र बीएनसी अस्पताल बाट आउँदै हुनुहुन्छ। माई मेडिकल हल, नवीन चोक, इलाम, 0725-23-165, 98-427-24-577, 98-14-94-25-77। सम्पर्क स्थान माई मेडिकल, नवीन चोक, इलाम बजार। सम्पर्क नम्बर 0725-23-165।
6: हरितालिका तीजको पावन अवसरमा बीएनसी हस्पिटलले ल्याएको छ विशेष स्वास्थ्य अफर। यही भाद्र 11 गतेदेखि भाद्र 31 गतेसम्मका लागि यी सेवाहरूमा विशेष छुट उपलब्ध रहेको छ। स्त्री तथा प्रसूति रोगमा निशुल्क ओपिडी परामर्श, नर्मल डेलिभरी र अपरेशनद्वारा गरिने डेलिभरीमा 50% भारी छुट, अन्य स्त्री रोग सम्बन्धी अपरेशन चार्जमा 25% छुट, जेनरल सर्जरी, युरो सर्जरी र न्युरो सर्जरीमा निशुल्क ओपिडी परामर्श, अपरेशन चार्जमा 25% छुट, बाल रोग सेवामा निशुल्क ओपिडी परामर्श, बेड चार्जमा 50% छुट। आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस्। आजै बीएनसी हस्पिटलमा सम्पर्क गरी विशेष अवसरको लाभ उठाउनुहोस्।

0: यदि तपाईँ एचआईभी एड्स भएको व्यक्तिसँग डराउनुहुन्छ भने तपाईँको डर गलत असत्य र अज्ञानतामाथि आधारित छ। एचआईभीको समयमै जाँच र उपचार गरे लामो समय स्वस्थकर जिन्दगी जिउन सकिन्छ। एचआईभी एड्स पछि पनि जिन्दगी छ है भन्ने कुरा बुझाउ। एचआईभी संक्रमितलाई माया गरौं, भेदभाव नगरौं। सेभ द चिल्ड्रेनको सहयोगमा
1: इलामद्वारा जनहितमा जारी सन्देश।

0: 600 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा 600 सित्तैमा
1: मामासँग हल्का रमाइलो।

नमस्ते, हामी गन्धर्व परिवार, तपाईँ सुनिरहनु भएको छ मेरो मनको रेडियो, रेडियो नेपाल वाणी एफएम 94.9 मेगाहर्ज।

0: के तपाईँ एचआईभीको औषधि एआरभीको सेवन गरिरहनु भएको छ? औषधि सेवन गरिरहँदा तपाईँलाई म स्वस्थ छु, अब समय औषधि किन खाने भन्ने लाग्न सक्छ।
1: तर याद गर्नुहोस्, एचआईभीको औषधि प्रत्येक दिन नछुटाई सेवन गर्नुपर्छ।
0: यसले तपाईँको स्वास्थ्यलाई सबल बनाउन मद्दत गर्छ।
1: यदि बीचैमा छोड्नु भयो भने अन्य स्वास्थ्य समस्याहरू आउन सक्छ।
0: आफू स्वस्थ भई सम्मानित जीवन बाँचौ, परिवार तथा समाजका लागि जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं।
1: एचआईभी व्यवस्थापनका लागि राष्ट्रिय एचआईभी तथा एड्स महासंघको अभियान,
0: एचआईभी रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र ग्लोबल फण्ड सेभ द चिल्ड्रेनको सहयोगमा
2: इलामद्वारा जनहितमा जारी सन्देश।
3: आज होइन, यो सहरका मान्छेहरू पनि के भएको छ? अब घर चाहिँ ठुलो ठुलो बनाउँदै जान्छ, अनि पुती चाहिँ सानो सानो हुँदै जान्छ कि क्या हो?
4: होइन हो पेम्बा दाई, एक्लै गनगन गर्दै किन प्लास्टिक जलाउँदै हुनुहुन्छ दाई? यसरी प्लास्टिक जलाउनु हुँदैन नि।
3: आज यो कस्तो खालको सहर रहेछ? अनि यो फोहोरको प्लास्टिक नजलाएर मैले के यहाँ सगरमा त बनाउने फोहोरको?
4: मैले त्यस्तो भन्न खोजेको होइन नि पेम्बा दाई, हेर्नुहोस् जथाभावी फोहोर जलाउनु हुँदैन। पहिला गल्ने फोहोर र नगल्ने फोहोर छुट्याउनु पर्छ, गल्ने फोहोरलाई मल बनाउनु पर्छ, अनि नगल्ने फोहोरलाई छुट्टै पोका बनाएर नगरपालिकाको गाडीमा राख्नुपर्छ। नगरपालिकाले त्यसको व्यवस्थापन गर्छ नि दाई। यसरी प्लास्टिक जलाइयो भने त यसले वायु प्रदूषण भई हाम्रो वातावरणलाई असर गर्छ नि दाई।
3: यो वातावरण भन्नेलाई असर गरेर मलाई के हुन्छ?
4: तपाईँलाई मात्र होइन पेम्बा दाई, हामी सबैलाई समस्या हुन्छ। यसरी प्लास्टिक जलाइयो भने यसबाट क्यान्सर र अन्य रोगहरू गराउन रसायन निकाल्छ, अनि हाम्रो स्वास्थ्यमा गम्भीर समस्या आउँछ दाई।
3: आज मैले त राम्रो काम गर्न आँटो भनेको त नराम्रो काम पो गर्न लागु रहेछ। लुवाई सर, अब तिमी त बेलैमा आएर मलाई राम्रो कुरा सिकायो। लुवाई, धेरै धन्यवाद।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: सूचना नेपाल सरकारले हाब्रेको चोरी शिकारमा संलग्न हुने तथा नियन्त्रणमा राख्ने व्यक्तिलाई 5-15 वर्षसम्म कैद वा 5-10 लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था गरेको छ।
7: दाई, किन यस्तो सूचना जारी भएको हाम्रो गाउँमा?
8: सुन पासाङ, तिमी हामी जस्तो गाउँका मानिसले हाब्रे संरक्षणको महत्व थाहा नभएर कसैको भ्रममा परेर फस्न सक्छन् कि भनेर होला नि।
7: ए हो र, अनि किन संरक्षण गर्नुपर्छ त हाब्रे र यसको वासस्थानको?
8: हाब्रे दुर्लभ र नेपालमा संरक्षित जनावर हो। हाब्रेलाई जोगाएमा वन वातावरणसँगै अरू जनावर पनि जोगिन्छ। यति मात्र कहाँ हो र, हाब्रेलाई संरक्षण गरे पर्यटन प्रवर्धनमा सहयोग पुग्न गई स्थानीयको आमदानी बढाउन सहयोग पुग्ने र हाम्रो भावी सन्ततिको लागि पनि हाब्रे जोगाउनु पर्छ नि।
7: अनि यसको संरक्षण कसरी गर्न सकिन्छ त बानबाले दाई?
8: मालिङ्गो निगालोको अधिक प्रयोग, चोरी सिकारी, वन डडेलो आदि कार्यको नियन्त्रणमा ध्यान दिनुपर्छ। जनसमुदायलाई हाब्रेको महत्वको बारेमा शिक्षित गराउने र यसको वासस्थानको संरक्षण गर्ने गतिविधि गराउनुपर्छ।
7: ओहो, मैले त बुझे, अब बुझ्ने र बुझाउने पालो तपाईँहरूको ल।
8: विश्वबाट लोप उन्मुख अवस्थामा रहेको हाब्रे रेड पाण्डाको संरक्षण हाम्रो साझा दायित्व।
5: रेड पाण्डा नेटवर्कद्वारा जनहितमा जारी सन्देश।

ढाल बिग्ले हुँदै गाछ तिमलाई के भाछ मलाई मात्र थाछ जवानीको रातले होला रातै परिछौ हो तिम्रा डोला डोला हातमा मेहन्दी।

0: भर भर गर्छ मनकी भयो मलाई मनकी भयो मलाई मनकी भयो मलाई
1: यो पनि सबका लागि रोक राख्नु छ र साथ मैले दिउला तिमी अघि बढ थाहै नदी झप्पै मेरो मनमा सरी छौ तिम्रा डोला डोला हातमा मेहन्दी भरि छौ तिमले आखा आखा सुधाउन टिग्री गरिछौ तिम्रा डोला डोला।

0: प्रस्तुत छ नेपालमै पहिलो पटक आफ्नो आवश्यकता अनुसार एसएमएस भोइस र डेटा छनौट गर्न मिल्ने एनसेल माई प्लान अब न्यूनतम रू 500 मै एनसेल सेन्टर वा एनसेल एपमा गई माई प्लान सेवा लिनुहोस् साथै निशुल्क एनसेल टक टाइम र एसएमएस सेवा बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म पनि पाउनुहोस् यो सेवा हाल पोस्ट पेड र बिल प्लानका लागि मात्र रहेको छ विस्तृत जानकारीका लागि 9007 डायल गर्नुहोस् एनसेल आज भोलि सधैँ
1: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो मलेरिया रोकथामको उत्तम उपाय हो औलोको संक्रमणबाट बस्ने यी उपायहरू अपनाऊ सधैँ झुलटाँगेर सोध्ने खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने घरको झ्याल ढोकामा जाली हाल्ने सम्भव भएसम्म लामखुट्टे फगाउने धूप वा मलमको प्रयोग गर्ने घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्ने लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझ पख सावधानी अपनाउने ढल खुल्ला नराख्ने घर वरिपरि गमला टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिने
2: नमस्कार म गायक तथा संगीतकार मन थुलो तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपाल वाणी FM 94.9 MHz मेरो मनको रेडियो

0: माया मेडिकल इलाममा विभिन्न रोगको उपचारका लागि विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध छ।
1: डाक्टर राकेश मेहता भाद्र 18 गते बिहिबार आउँदै हुनुहुन्छ।
2: उपचार हुने रोगहरू मानसिक तनाव भएमा, टाउको दुखेमा, निन्द्रा नलाग्ने, उदासीन हुने, बिर्सने, घबराहट हुने, एकोरिने, छारे रोग हुने, साथै कुनै पनि नशालु पदार्थको लत बस्ने र नशा सम्बन्धी रोग भएमा सम्पर्क राख्नुहोला। वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर
1: आनन्द राज खनाल भाद्र 14 गते आइतबार आउँदै हुनुहुन्छ।
2: उपचार हुने रोगहरू हाड जोड्ने, नसा, बाथ रोग, ढाड कम्बर, छाती, नसा झमझम गर्ने, नसा च्यापिएको, हात खुट्टा भाँचिएको आदि भएमा सम्पर्क गर्नुहोला।
1: नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन रोशन घिसिङ भाद्र 11 गते बिहिबार आउँदै हुनुहुन्छ। छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर माधव गौतम भाद्र 1 गते सोमबार आउँदै हुनुहुन्छ।
2: दात दुबी आउ खटिरा छाला चिलाउने जस्ता समस्या भएमा सम्पर्क गर्नुहोला।
1: अंशुमाली जोशीद्वारा सञ्चालित काठमाडौँ डायबिटिज तथा थाइरोइड सेन्टरबाट मधुमेह, ब्लड प्रेसर र थाइरोइडको विशेषज्ञ एन्डोक्राइनोलोजिस्ट
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ असोज 18 गते बिहिबार आउँदै हुनुहुन्छ। माया मेडिकल इलाममा सुपथ मूल्यमा औषधिका साथै दैनिक फिजिसियन डाक्टर, भिडियो एक्सरे, रगत, पिसाब ल्याब जाँचको सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ। मुटु, पेट, छाती, मृगौला रोगमा विशेषज्ञता हासिल गरिसक्नु भएका फिजिसियन डिपार्टमेन्टका प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गोपाल मिश्र बीएनसी अस्पतालबाट आउँदै हुनुहुन्छ।
1: माई मेडिकल हल नवीन चोक इलाम 0725311 98427 24577 98144
0: सम्पर्क स्थान माई मेडिकल नवीन चोक इलाम बजार सम्पर्क नम्बर 0725311

0: Mania, extreme energy drink.
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: के तपाईँ प्लस टू ब्याचलर मास्टर्सको लागि एब्रोड जाने सोचाइमा हुनुहुन्छ? यदि त्यसो हो भने सिवाई रेट 95% माथि रहेको पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था बिरतामोड एजुकेशन फाउन्डेशनले आफ्नो सेवाहरू इलाम, फिकल, बुधबारी, जिल्लाबारी, सुरुङ्गा तथा बिरतामोडबाट विगत 10 वर्षदेखि निरन्तर प्रदान गर्दै आइरहेको छ। हाम्रो सेवाहरू जापान, कोरिया, अस्ट्रेलिया, माल्टा, फिनल्याण्ड, युके, क्यानाडा, यूएसए का सम्पूर्ण डकुमेन्टेशन, भिसा प्रोसेस, करियर काउन्सिलिङ एउटै छानाबाट, कोरियन भाषा, इपिएस टपिक टपिक 1 र टपिक 2 का ग्यारेन्टी कक्षाहरू, जापान भाषा N5, N4, N3 तथा JFT स्किल्स र इन्टरभ्यू का तयारी कक्षाहरू, दैनिक भाषा जाँच परीक्षा सुविधा सम्पन्न स्मार्ट कक्षाहरू, कोरियामा लामो समयसम्म अध्यापन गराउनु भएका प्रशिक्षकबाट अध्यापन गराउने, विद्यार्थी भिसामा जानेहरूलाई कम्प्युटर तथा बारिस्टा क्लासहरू पनि निशुल्क, साथै होस्टेलको सुविधा समेत प्रबन्ध गरिएको छ। तपाईँको उज्जवल भविष्यको सारथी बिरतामोड एजुकेशन फाउन्डेशन। इलाम सम्पर्क 9843443503, 9814497494
3: हरितालिका तीजको पावन अवसरमा बीएनसी हस्पिटलले ल्याएको छ विशेष स्वास्थ्य अफर। यही भाद्र 11 गतेदेखि भाद्र 31 गतेसम्मका लागि यी सेवाहरूमा विशेष छुट उपलब्ध रहेको छ। स्त्री तथा प्रसूति रोगमा निशुल्क ओपीडी परामर्श, नर्मल डेलिभरी र अपरेशनद्वारा गरिने डेलिभरीमा 50% भारी छुट, अन्य स्त्री रोग सम्बन्धी अपरेशन चार्जमा 25% छुट, जेनरल सर्जरी, न्युरो सर्जरी र न्युरो सर्जरीमा निशुल्क ओपीडी परामर्श, अपरेशन चार्जमा 25% छुट, बाल रोग सेवामा निशुल्क ओपीडी परामर्श, बेड चार्जमा 50% छुट। आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस्। आजै बीएनसी हस्पिटलमा सम्पर्क गरी विशेष अवसरको लाभ उठाउनुहोस्।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन गरौं। अहिलेको समय जेठ मसान्तदेखि भाद्र मसान्तसम्म रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने अवधि भएको हुँदा यस माइजोकमै सब डिभिजन वन कार्यालय, सन्दकपुर सब डिभिजन वन कार्यालय, इलाम सब डिभिजन वन कार्यालय, सूर्यदय सब डिभिजन वन कार्यालय, देउमै सब डिभिजन कार्यालयको कार्यक्षेत्र र डिभिजन वन कार्यालय इलाम अन्तर्गत रेड पाण्डाको वासस्थान भएको वन क्षेत्रमा रेड पाण्डाको बच्चा जन्माउने र हुर्काउने कार्यमा अवरोध हुने गरी वन प्रवेश, आवागमन, चरण, दाउरा घाँस संकलन, निगालो, मालिङ्गो तथा अन्य वन पैदावार संकलन, शिकार, ट्रेकिङ जस्ता कुनै पनि किसिमको रेड पाण्डालाई खलल पुग्ने क्रियाकलाप हुन नदिन स्थानीय तह, स्थानीय वन उपभोक्ता समूहहरू तथा संघ संस्थासँग समन्वय गरी स्थानीय स्तरमा व्यापक सूचना प्रवाह, अनुगमन, निरीक्षण र संयुक्त गस्ती गरी रेड पाण्डाको सुरक्षित बच्चा जन्माउने र हुर्काउने वातावरणको व्यवस्थापन मिलाउनु हुन अनुरोध गर्दछौ। रेड पाण्डा नेटवर्क, डिभिजन वन कार्यालय इलाम, श्री देव ज्योति युवा क्लब पास्टर इलाम।
3: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
4: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

तिब्बतमा थुनिएको तालको ओभरफ्लो रोकियो, उद्धार कार्य पुनः शुरू, तत्काल जोखिम नरहेको सरकारको भनाई, मृत्यु हुनेको संख्या 499 पुग्दा 9 जनाको मात्रै पहिचान, 393 शवको पहिचान हुन सकेन। बाढ़ीमा परेका 3,000 बढ़ीको सकुशल उद्धार, 13,000 बढ़ी सुरक्षाकर्मी र 15 हेलिकप्टर उद्धारमा परिचालित, प्रधानमन्त्री सहित सबै मन्त्रीहरूद्वारा एक महिनाको तलब सहयोग गर्ने घोषणा। गण्डकी प्रदेश सरकारले बाढ़ी प्रभावितलाई 4 करोड़ सहयोग गर्ने, दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र, अस्ट्रेलियाद्वारा 50 लाख डलर सहायता घोषणा, अहिलेसम्म 117 पर्यटकको उद्धार, 85 भारतीय। बाढ़ी प्रभावित क्षेत्रमा आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने चिनिया राष्ट्रपति सहितको बैठकको निर्णय, नयाँ बनेको हिमतालको स्थिरतामा विशेष ध्यान दिन सीको निर्देशन। र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो,

0: Essential. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. तालको सतह केही खटेको सम्बन्धी खबरबाट नेपाल चीन सीमा नजिकै तिब्बततर्फ थुनिएर बनेको तालको सतह केही घटेको छ. चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका छन्. ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिमका कारण केही घण्टा अघि उद्धार कार्य स्थगित गरिएको थियो. चीनिया सरकारी संचार माध्यम सीसीटीभीका अनुसार तालको पानीको सतहमा केही कमी आएपछि अहिले स्थिति सामान्य बन्दै गएको छ र उद्धार कार्य समेत सुचारू गरिएको छ. पछिल्लो अपडेट अनुसार तालबाट पानी बाहिर बहने क्रम रोकिएको छ. यसअघि बाढ़ीको खतरा बढ़दा चीनिया अधिकारीहरूले करिब 3 घण्टाका लागि उद्धार प्रयास रोकेका थिए. तिब्बततर्फको यो जलाधार क्षेत्रमा आएको परिवर्तनकै कारण नेपालको भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको हो. तालको पानीको सतह घटेको र बहाव रोकिएको खबरले तल्लो तटीय क्षेत्रमा केही राहत महसुस भए पनि बाढ़ी पूर्वानुमान महाशाखाले अझै उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ. त्यस्तै रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परेर मृत्यु हुनेको संख्या अहिलेसम्म 489 पुगेको छ. शुक्रबार मध्याहसम्ममा 489 जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ. प्रहरीका अनुसार रसुवामा 13 जना, नुवाकोटमा 37 जना, धादिङमा 40 र चितवनमा 186 जनाको शव फेला परेको छ. गोर्खामा 44 जना, तनहुमा 29 जना, नवलपरासी पूर्वमा 112 जनाको शव भेटिएको छ. सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तीनवटै सुरक्षा निकायबाट ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ. खोज तथा उद्धारमा सुरक्षाकर्मीलाई स्थानीयले समेत सहयोग गरिरहेका छन्. मन्त्री परिषद बैठकपछि सरकारले रसुवामा 12, नुवाकोटमा 38, धादिङमा 33, गोर्खामा 44, नवलपरासी पूर्वमा 110 सहित शव भेटिएको बताएको छ. हालसम्म 3253 जनाको सकुशल उद्धार गरिएको बताइएको छ भने उद्धारका लागि नेपाल प्रहरीबाट 7250, नेपाली सेनाबाट 4200 र सशस्त्र प्रहरीबाट 1845 जना गरी 13295 जना सुरक्षाकर्मी उद्धारमा खटिएका छन्. उद्धारमा नेपाली सेनाका 6 वटा र निजी क्षेत्रका 9 वटा गरी 15 वटा हेलिकप्टर समेत परिचालित भएका छन्. बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 469 जना, ज्यान गुमाउने मध्ये 469 जनाको शव फेला परेको छ. तर हालसम्म 9 जनाको मात्रै पहिचान भएको प्रहरीले जनाएको छ. केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेका अनुसार शव दावी गर्ने क्रमसँगै पहिचानका लागि विभिन्न विधि अपनाउने काम भइरहेको छ. तर हालसम्म 9 जनाको शव मात्रै पहिचान भएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ. हालसम्म नुवाकोट र काठमाडौँमा 3-3 जना, पोखरामा 1 र चितवनमा 2 जनाको शव पहिचान भएको प्रहरीले बताएको छ. भेटिएका शवमध्ये अधिकांश छेदविच्छेद भएका कारण पहिचानमा समस्या भएको समेत प्रहरीले जनाएको छ. सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ. मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोगकर्ता अधिकारी क्यूआर गर्न आग्रह गरेका छन्. उनले रकमका अधिकारीको अर्थ मन्त्रालयले चाँडै सार्वजनिक गर्ने समेत बताएका छन्. नेपाली तथा विदेशमा रहेकाहरूबाट राम्रो सहयोग आइरहेको समेत उनले बताएका छन्. प्रधानमन्त्री बालिन शाहसहित मन्त्री परिषदका सम्पूर्ण सदस्यले 1 महिनाको तलब बाढ़ी प्रभावितलाई सहयोग गर्ने भएका छन्. आज बसेको मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताएका छन्। त्यस्तै सरकारले भारतसँग जी2जी खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्ने निर्णय गरेको छ। मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। त्यस्तै मन्त्री परिषद बैठकले बाढ़ी पहिरो प्रभावितका लागि सहुलियत र पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। यो निर्णय भदौ 10 गते नेपाल चीन सिमाना एवं भोटेकोशी नदीमा भएको घटनालाई लक्षित गरेर गरिएको समेत बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। भोटेको शिवारीका कारण अलपत्र 117 पर्यटकको उद्धार भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म 85 भारतीय, 16 चिनिया र 9 कोरियाली पर्यटकको उद्धार गरिएको छ। 2 अमेरिकी र 2 इटालियनको समेत उद्धार भएको छ भने अन्य 3 जनाको भने पहिचान खुलेको छैन। लारीका कारण अझै 600 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन छन्। कैलाश मान सरोवर हिँडेका धेरै पर्यटक सम्पर्कविहीन रहेको ट्रेकिङ तथा टूर कम्पनीहरूले जनाएका छन्। गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 4 करोड़ प्रदान गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक अपील जारी गर्दै भोटेको शिवारी प्रभावितका लागि 4 करोड़ सहयोग गर्ने निर्णय भएको जानकारी दिएका छन्। कठिन परिस्थितिमा गण्डकी प्रदेशभित्रका उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्र सेवक, सामाजिक संघ संस्था, संचारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन समेत उनले अपील गरेका छन्। रसुवा बाढ़ीबाट प्रभावितका लागि अस्ट्रेलिया सरकारले 50 लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अस्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको हो। अस्ट्रेलियाली सरकारका अनुसार बाढ़ीमा कम्तीमा 39 जना अस्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट समेत प्राप्त भएको छ। उनीहरूको अवस्था यकिन गर्न तथा प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै नेपाल सरकारले तत्काल राहत कार्य वितरणका लागि रसुवामा ₹1 करोड़, नुवाकोटमा ₹1 करोड़, धादिङमा ₹50 लाख गरी कुल ₹2 करोड़ 50 लाख नगद पठाएको जनाइएको छ। त्यस्तै काठमाडौँ लगायत क्षेत्रबाट राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको छ। प्रभावित परिवारलाई खाद्यान्न, पानी, त्रिपाल, कम्बल, सुत्ने सामग्री, सोलर बत्ती, जेनेरेटर, पावर बैंक, सरसफाई तथा स्वास्थ्य सम्बन्धी सामग्री लगायत वितरण भइरहेको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले भदौ 13 गतिबाट सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको हो। भदौ 12 गतिका लागि निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूको लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भदौ 10 तिब्बतबाट रसुवा हुँदै नेपाल भित्रिएको विनाशकारी आकस्मिक बाढ़ीले नेपालको राष्ट्रिय विपद मात्र नभई विश्वका प्रमुख संचार माध्यमको ब्रेकिङ न्यूज बनेर अन्तर्राष्ट्रिय बहसको विषय समेत पाएको छ। अनपेक्षित र अचानक आएको असाधारण विपद, नेपाल चीन सीमा पार प्रकृति, विदेशी नागरिक र कैलाश मानसरोवर यात्राको सम्बन्ध, सेटेलाइट सामग्रीको शक्ति, बाढ़ी कसरी आयो भन्ने रहस्य, मानवीय संवेदना, नेपालले पाएको वैश्विक सहानुभूति र जलवायु तथा हिमालय सुरक्षाको वैश्विक सरोकारी यस घटनाले अन्तर्राष्ट्रिय ध्यान पाउनुको मुख्य कारण रहेका छन्। रसबारीले नेपाललाई विश्व संचार माध्यममा अभूतपूर्व स्पेस दिएको छ, जसलाई हिमाली जोखिम, जलवायु संकट, विपद पूर्व तयारी र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता विश्व सामु प्रस्तुत गर्ने अवसरका रूपमा समेत विश्लेषण गरिन थालिएको छ। त्यस्तै चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा आज बसेको सीपीसीको राजनीतिक ब्यूरोको बैठकले केरूङ क्षेत्रमा आएको बाढ़ीको विश्लेषण गर्दै त्यसक्रममा नेपाललाई पनि सहयोग गर्ने निर्णय गरेको सिन्हाले जनाएको छ। राष्ट्रपति शीको अध्यक्षतामा आज बसेको बैठकमा उनले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन्। बैठकको शुरूआतमा चिनिया राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका शी चिनफिङ र अन्य नेताहरूले बुधबार ग्योरुङको सीमा नाकामा गएको प्राकृतिक विपत्तिमा परि ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनट मौन धारण समेत गरेका छन्। यो विपत्ति अत्याधिक चिसो हिमाली क्षेत्रमा भएको, जहाँ भिराला उपत्यका परिवर्तनशील मौसममा आसपासका धेरै हिमनदी तथा हिमतालहरू र सम्भावित भौगर्भिक जोखिमहरू रहेको उल्लेख गर्दै यो अवस्थाले आपतकालीन उद्धार कार्यमा ठूलो चुनौती सृजना गरेको बैठकले जनाएको छ। बैठकले सम्बन्धित सबै निकाय तथा विभागहरूले उद्धार सम्बन्धी काममा दृढ र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड़ दिएको छ। खोज तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्नुपर्ने र बेपत्ता भएका सबै चिनिया तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्नुपर्नेमा समेत बैठकले जोड़ दिएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 विश्वमा हुने एएफसी 17 वर्ष हुनेको एसियन कप छनौट गुमाएको छ। एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल समावेश छैन। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 प्रतियोगिता हो। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। तिब्बतमा थुनिएको तालको ओभरफ्लो रोकियो, उद्धार कार्य पुनः शुरू, तत्काल जोखिम नरहेको सरकारको भनाई, मृत्यु हुनेको संख्या 499 पुग्दा 9 जनाको मात्र पहिचान, 393 शवको पहिचान हुन सकेन। बाढ़ीमा परेका 3,000 बढ़ीको सकुशल उद्धार, 13,000 बढ़ी सुरक्षाकर्मी र 15 हेलिकप्टर उद्धारमा परिचालित, प्रधानमन्त्री सहित सबै मन्त्रीहरूद्वारा एक महिनाको तलब सहयोग गर्ने घोषणा। गण्डकी सरकारले बाढ़ी प्रभावितलाई 4 करोड़ सहयोग गर्ने, दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र, अस्ट्रेलियाद्वारा 50 लाख डलर सहायता घोषणा, अहिलेसम्म 117 पर्यटकको उद्धार, 85 भारतीय। बाढ़ी प्रभावित क्षेत्रमा आपतकालीन सहयोग र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने चिनिया राष्ट्रपति सहितको बैठकको निर्णय, नयाँ बनेको हिमतालको स्थिरतामा विशेष ध्यान दिन सीको निर्देशन। र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
4: तिम्मा खाको नाङ आम्पा निम्पाङ लोट्री छुक्तानी माङ बेङ ओझा र डुम्ची पुम चुम्नालो आइखा दादा छेम बिता हायाङ निमाङ ए
5: आपा खाना लोटरी भेमा लिसाओ युङाङाओ कि
6: मादङ दिखि तसिन गाङाओ हुसे लोटरी छुको ना नुवाङ माङ कि
5: लु मान भेमाङ दे दे लोटरी छुको कि पापा ओखालक मेसेज व्हाट्सएप फेसबुक भाइबर खाडाङका टानु छे मोडुम ओखाओ डुममा अनुनिन फोनङा टानु छे आम्नो झारक डुमची खाङमेडमा अनुनिन ओने खोनकी खाकको सङ छेनबी कापु मिची हुप आधारी आम्नो पासपोर्ट पिन ओखालक डुमची देमखाचे डोटमा अलिनिन मुन मात्र माङ दि पापा ओखालक डुमना बैंक आधारित डोट मा ओलिनिन टुमालिसा पापा
6: अन्ना टुटुम
7: खारु चुंगतिने लेमा सामालामंग रातिनचिने
8: सिद्धार्थ बैंको झारक हांसमिसिदा खारु चुंगमा सावनम
2: सिद्धार्थ बैंक संबंधा सदैभरिलाई

0: वर्षदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित वज्रम स्टीलको TNT थर्ड आइबीएम एंगल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुन्छ। वज्रम स्टील, शक्तिको नयाँ अवतार।
1: डाक्टर साहब, हाम्रो पहिलो बच्चा 3 वर्षको भइसक्यो। अब हामी अर्को बच्चा जन्माउने योजनामा छौ। पहिलो बच्चा अपाङ्ग जन्मिएको छ, अर्को बच्चा पनि त्यस्तै जन्मिन्छ कि भन्ने डर लागिरहेछ। के गर्ने होला डाक्टर साहब?
2: हेर्नुहोस्, तपाईँहरू सही समयमा स्वास्थ्य संस्था आउनु भएर राम्रो गर्नुभयो। यदि हामीले योजनाबद्ध गर्भधान विधि अप्नाउने हो भने जन्मजात अपाङ्गता भएका बच्चाहरू जन्मने सम्भावना कम हुन्छ।
3: योजनाबद्ध गर्भधान विधि, यो भनेको चाहिँ के हो नि डाक्टर साहब?
2: योजनाबद्ध गर्भधान विधि भनेको गर्भधानको योजना बनाएकी विवाहित महिलाले गर्भधान हुनुभन्दा 3 महिना अगाडिदेखि नियमित रूपले स्वास्थ्य कर्मीको सल्लाह बमोजिम फोलिक एसिड र आइरन चक्कीको सेवन गरेमा जन्मजात अपाङ्गता भएका बच्चाहरू जन्मने सम्भावना धेरै कम हुन्छ।
4: धन्यवाद डाक्टर साहब, हाम्रो ठूलो दुविधा हटाइदिनु भयो।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा
1: मामासँग हल्का रमाइलो।

0: यदि तपाईँ एचआईभी एड्स भएको व्यक्तिसँग डराउनुहुन्छ भने तपाईँको डर गलत असत्य र अज्ञानतामाथि आधारित छ। एचआईभीको समयमै जाँच र उपचार गरे लामो समय स्वस्थकर जिन्दगी जिउन सकिन्छ। एचआईभी एड्स पछि पनि जिन्दगी छ है भन्ने कुरा बुझौं बुझाउ। एचआईभी संक्रमितलाई माया गरौं, भेदभाव नगरौ। सेभ द चिल्ड्रेनको सहयोगमा
1: इलामद्वारा जनहितमा जारी सन्देश।
2: हरितालिका तीजको पावन अवसरमा बीएनसी हस्पिटलले ल्याएको छ विशेष स्वास्थ्य अफर। यही भाद्र 11 गतेदेखि भाद्र 31 गतेसम्मका लागि यी सेवाहरूमा विशेष छुट उपलब्ध रहेको छ। स्त्री तथा प्रसूति रोगमा निशुल्क ओपिडी परामर्श, नर्मल डेलिभरी र अपरेशनद्वारा गरिने डेलिभरीमा 50% भारी छुट, अन्य स्त्री रोग सम्बन्धी अपरेशन चार्जमा 25% छुट, जेनरल सर्जरी, युरो सर्जरी र न्युरो सर्जरीमा निशुल्क ओपिडी परामर्श, अपरेशन चार्जमा 25% छुट, बाल रोग सेवामा निशुल्क ओपिडी परामर्श, बेड चार्जमा 50% छुट। आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस्। आजै बीएनसी हस्पिटलमा सम्पर्क गरी विशेष अवसरको लाभ उठाउनुहोस्।

वर्षदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित वज्रम स्टिलको TNT थर्ड आइबीएम एंगल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुनुहोस्। वज्रम स्टिल, शक्तिको नयाँ अवतार।

0: Siphonia. Extreme energy drink.
1: ओहो शैला, कहाँ हिँडेको?
2: कहाँ जानु र? घरमा चाहिने सामान रङ रोकन किन हिँडेको नि?
1: यी सब सामान चाहिँ कहाँ पाइँदो रहेछ नि शैला?
2: कहाँ पाउनु नि? नवीन चोकको श्रेष्ठ सिसा पसल तथा उपहार गृहमा पाइन्छ नि। फेरि त्यहाँ त डाफे ब्रान्डका पशुपति पेन्ट्सद्वारा निर्मित 5 वर्षसम्म रहने इनामेल, वालको भित्र र बाहिर रङ आउने सुन्दर र आकर्षक 3 देखि 5, 5 देखि 8, 8 देखि 10 वर्षसम्म रहने ग्यारेन्टीका साथ 2 मिनटमा नै चाहिए जस्तो रङ पाइन्छ नि। अझ त्यहाँ त धाराका सामान फिटिङ पाइप, जीआई र सीपीभीसी अनि पीभीसी पाइपहरू सस्तो र राम्रो पाइन्छ। कहाँ त्यति मात्र हो र, अरू पनि सुन्नुहोस् त। फेरि कार्पेटरलाई चाहिने प्लेजर, राउटर, ग्राइन्डर, ड्रिल, पानी तान्ने मोटर, भाइब्रेटर जस्ता मेसिनहरू पाउनुका साथै बिग्रिने पार्ट्सहरू पाइन्छ अनि बनाइन्छ पनि। त्यस्तै गरी काँटी, कब्जा, छिर्केनी, ह्यान्डल, पैसी, बट्टाली, कचक, सिसा, राम्रा ब्रान्डका प्लाइवुड, फोरमाइका, सनमाइका, डेन्ड्राइट, फेभिकल, बालुवा जाली, स्टिल जाली, त्रिपाल, प्लास्टिकहरू यस श्रेष्ठ सिसा पसलमा पाइन्छ। फेरि खुद्रा तथा होलसेलका लागि पनि एकमात्र भरपर्दो पसल श्रेष्ठ सिसा पसल हो नि।
1: ओहो साइला, धेरै ठाउँ कुद्नु नपर्ने, सबै सामान एकै ठाउँमा पाइने, हैरान पनि नहुने, सस्तो पनि पाइने, बडो राम्रो रहेछ।
2: हजुर, ग्राहकको चाहना, सस्तो र राम्रो सरसामान, हाम्रो प्रतिबद्धता। सम्पर्क
3: 0775-20656 र 98426-72504।
2: श्रेष्ठ सिसा पसल नवीन चोक 1 इलाम, प्रोप्राइटर चिरञ्जीवी श्रेष्ठ।

0: वर्षदेखि अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 सम्मानित वज्रम स्टीलको TMT थर्ड आइबीएम एंगल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क हुन्छ। वज्रम स्टील, शक्तिको नयाँ अवतार।
1: पाइल्स, फिस्टुला तथा फिसरको उपचार गर्न अब टाढा गइराख्नै पर्दैन। इलाम जिल्लामा नै वरिष्ठ सर्जन डाक्टरद्वारा बिना अपरेशन धमाधम सफल उपचार भइरहेको छ। यदि तपाईँलाई मलद्वार चिलाउने, पोल्ने, दुख्ने, मलद्वारमा मासु पलाएको, मलद्वारबाट रगत तथा पी पाउने, साथै मलद्वार बाहिर निस्केको आदि जस्ता लक्षणहरू देखिएको छ भने एक पटक अवश्य जाँच गराउनुहोला।
2: यसपल्ट भाद्र 21 गते आइतबार आउँदै हुनुहुन्छ।
1: यस्ता रोगहरू सुन्दा सामान्य जस्तो लागे पनि पछि यसले ठूलो जटिल समस्या निम्त्याउन सक्छ। बेलैमा उपचार गरे ठूलो समस्या र धेरै धनराशि खर्च हुनबाट पनि बच्न सकिन्छ। आधुनिक प्रविधिबाट उपचार गरिने भएकोले दुखाई कम हुने, अस्पताल भर्ना भएर बस्नु नपर्ने तथा उपचार भइरहँदा पनि घरका सामान्य कामहरू गर्न सकिनेछ। इलाम सम्पर्क राजु श्रेष्ठ, माई मेडिकल हल, इलाम बजार, 0727523165, 98446150, 98049326300।
3: नमस्कार, म हुँ सुगरीका केसी। अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाल बाढी FM 94.9 MHz, मेरो मनको रेडियो।

0: Siphonia. Extreme energy drink.
1: सडक प्रयोग गर्दा ध्यान दिनै पर्ने कुराहरू।
2: सडक सीमा अतिक्रमण नगरौ।
1: सडक सीमामा अस्थायी वा स्थायी संरचना निर्माण नगरौ।
2: सडकको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ।
1: सवारी चलाउँदा लेन अनुशासन पालना गरौ र गराउ।
2: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ।
1: सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौ।
2: सडकको क्षमता भन्दा बढी भार प्रयोग नगरौ।
1: जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने बानी गरौ।
2: सडकको तत्काल मर्मत सम्हार गर्ने गरौ।
1: यात्राको क्रममा कुनै पनि समस्या आएमा नजिकैको प्रहरीलाई खबर गरौ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: नेपाल वाणी एफएम 94.9 हामीलाई सुन्दै गर्नुस् हामी तपाईसँगै छौ
3: हरितालिका तीजको पावन अवसरमा बीएनसी हस्पिटलले ल्याएको छ विशेष स्वास्थ्य अफर यही भाद्र 11 गतेदेखि भाद्र 31 गतेसम्मका लागि यी सेवाहरूमा विशेष छुट उपलब्ध रहेको छ स्त्री तथा प्रसूति रोगमा निशुल्क ओपिडी परामर्श नर्मल डेलिभरी र अपरेशनद्वारा गरिने डेलिभरीमा 50% भारी छुट अन्य स्त्री रोग सम्बन्धी अपरेशन चार्जमा 25% छुट जेनरल सर्जरी युरो सर्जरी र न्युरो सर्जरीमा निशुल्क ओपिडी परामर्श अपरेशन चार्जमा 25% छुट बाल रोग सेवामा निशुल्क ओपिडी परामर्श बेड चार्जमा 50% छुट आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस् आजै बीएनसी हस्पिटलमा सम्पर्क गरी विशेष अवसरको लाभ उठाउनुहोस्

0: प्रस्तुत छ नेपालमै पहिलो पटक आफ्नो आवश्यकता अनुसार एसएमएस भोइस र डेटा छनौट गर्न मिल्ने एनसेल माई प्लान अब न्यूनतम रू 500 एनसेल सेन्टर वा एनसेल एपमा गई माई प्लान सेवा लिनुहोस् साथै निशुल्क एनसेल टक टाइम र एसएमएस सेवा बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म पनि पाउनुहोस् यो सेवा हाल पोस्ट पेड र बिज प्लानका लागि मात्र रहेको छ विस्तृत जानकारीका लागि 9007 डायल गर्नुहोस् एनसेल आज भोलि सधैँ सँगै
1: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो मलेरिया रोकथामको उत्तम उपाय हो औलोको संक्रमणबाट बस्ने यी उपायहरू अपनाऊ सधैँ झुल टाँगेर सोध्ने खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने घरको झ्याल ढोकामा जाली हाल्ने सम्भव भएसम्म लामखुट्टे फगाउने धूप वा मलमको प्रयोग गर्ने घर पालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्ने लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझ पख सावधानी अपनाउने ढल खुला नराख्ने घर वरिपरि गमला टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने
2: बसिहाल त हतार भइसक्यो
3: ओहो कति धुवा फ्याँकेको यो बाइकले त बस्दिन म त तपाईँको बाइकमा
2: किन के भयो फेरि झन् आज सँगै जाम अफिस छोडिदिन्छु भनेको
3: आज मलाई अफिस छोड्ने होइन बरु वर्कसप जानुस् अफिस त म आफै जान्छु
2: किन त्यस्तो भने कि
3: तपाईँको बाइकको अवस्था हेर्नु त कामको चटारो छ भन्दैमा यसरी बाइकबाट यति साह्रो धुवा निस्कँदा पनि चलाइराख्नु भएको छ यस्ता सवारी साधनले फ्याँक्ने धुवाले गर्दा त हो नि वायु प्रदूषण हुने
2: मेरै एउटा बाइकले वायु प्रदूषण हुन्छ नि कुरा हेर न
3: तपाईँले जस्तै म एक्लैले गरेर के हुन्छ भनेर सोध्छन् त यस्तो अवस्था आउँछ जताततै सबैले आफ्नो तर्फबाट गर्न सक्ने त गर्नु पर्यो नि बाइकलाई बेला बेला सर्भिसिङ गराए पो राम्रो हुन्छ अनि धुवा पनि फ्याँक्दैन गइहाल्नुहोस् त सर्भिसिङ सेन्टरमा
2: कुरा त तिमीले पनि ठिक गर्यो मैले ध्यानै नदिएको यसबारे त ल छोड्न नसके पनि भरेदिन चाहिँ आउँछ है वायु प्रदूषणले मानव स्वास्थ्यमा पनि असर गर्छ नि
3: हो नि त
4: नियमित रूपमा सवारी साधनहरू मर्मत गरी राम्रो अवस्था राखी वायु प्रदूषण न्यूनीकरण गरौं वायु प्रदूषणको कारणले हुने दीर्घ रोगहरू दम निमोनिया मुटु फोक्सो सम्बन्धी रोगहरू लाग्नबाट बचौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: फुन्के आमको झार छाप्ला छापका मेचीमा लुक्टा
6: मुङ्सी उङसुङ हो
5: फुन्के आमको एनसेप्ला नम्बर छेकमा दिमा लिसाउँसम्म लो
6: फुनको एनसेप्ला नम्बर आसेङ टेलिकम खाराङकी छेकटुङडोङ हो
5: फुन्के बैङ्दा नि
6: बेङ्दा फुन्के मोडा चाहिँ दिके मुमा डोरा मोलो
5: मोदासँग मुमा डोर आपियो एनसेप्ला हेनमा छेनमा लिसाओ माका ब्लक लिसाओ डुम्ना आपिया याउ बेङ्दा खाङबेतमा चिङा डो फुन्के रे आपियो बेङ खाता ओ यङ्दा ओ यङहान अरुसियो छुक्दा चामलामा ढङ्का रातमा चिन्द्रन
7: खारु चुङ्किने लेमा चामलामाङ रातिन चिन्ने
5: सिद्धार्थ ब्याङ्कको झार खाङ सिधा खारु चुङमा सावनम
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
9: नमस्कार म गायक तथा संगीतकार मन थुलो तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो नेपाल वाणी एफएम 94.9 मेगाहर्ज मेरो मनको रेडियो

0: माई मेडिकल इलाममा विभिन्न रोगको उपचारका लागि विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध छ।
1: डाक्टर राकेश मेहता भाद्र 18 गते बिहिबार आउँदै हुनुहुन्छ।
2: उपचार हुने रोगहरू मानसिक तनाव भएमा, टाउको दुखेमा, निन्द्रा नलाग्ने, उदासीन हुने, बिर्सने, घबराहट हुने, एकोरिने, छारे रोग हुने, साथै कुनै पनि नशालु पदार्थको लत बस्ने र नशा सम्बन्धी रोग भएमा सम्पर्क राख्नुहोला। वरिष्ठ हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर
1: आनन्दराज खनाल भाद्र 14 गते आइतबार आउँदै हुनुहुन्छ।
2: उपचार हुने रोगहरू हाड जोड्ने, नसा, बाथ रोग, ढाड कम्बर, छाती, नसा झमझम गर्ने, नसा च्यापिएको, हात खुट्टा भाँचिएको आदि भएमा सम्पर्क गर्नुहोला।
0: नाक कान घाँटी रोग विशेषज्ञ तथा सर्जन रोशन घिसिङ
1: भाद्र 11 गते बिहिबार आउँदै हुनुहुन्छ।
0: छाला तथा सौन्दर्य रोग विशेषज्ञ
1: डाक्टर माधव गौतम भाद्र 1 गते सोमबार आउँदै हुनुहुन्छ।
2: दात, दुबी, घाउ खटिरा, छाला चिलाउने जस्ता समस्या भएमा सम्पर्क गर्नुहोला।
0: अंशुमानी जोशीद्वारा सञ्चालित काठमाडौँ डायबिटिज तथा थाइरोइड सेन्टरबाट मधुमेह, ब्लड प्रेसर र थाइरोइडको विशेषज्ञ एन्डोक्राइनोलोजिस्ट
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ असोज 18 गते बिहिबार आउँदै हुनुहुन्छ। माई मेडिकल इलाममा सुपथ मूल्यमा औषधिका साथै दैनिक फिजिसियन डाक्टर, रेडियो एक्सरे, रगत, पिसाब, ल्याब जाँचको सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ। मुटु, पेट, छाती, मृगौला रोगमा विशेषज्ञता हासिल गरिसक्नु भएका फिजिसियन डिपार्टमेन्टका प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर गोपाल मिश्र बीएनसी हस्पिटल बाज आउँदै हुनुहुन्छ।
0: माई मेडिकल हल, नवीन चोक, इलाम, 0275311065, 98427 24577, 98144725577। सम्पर्क स्थान माई मेडिकल, नवीन चोक, इलाम बजार। सम्पर्क नम्बर 0275311065।

0: Zirconia Extreme Energy Drink.
1: अब माता मनोकामना उपचार केन्द्र इलाममा लेजर प्रविधिद्वारा पाइल्स फिस्टुलाको उपचार सेवा उपलब्ध छ। कि तपाईलाई छाला यौन मैला नि सन्तान तथा छातीमा दागको समस्या छ? यदि छ भने काठमाडौँबाट आउने विशेषज्ञ डाक्टर सत्यम घिमिरे प्रत्येक महिनाको 14 गते आउने हुँदा सम्पर्क गरी स्वास्थ्य उपचार लिनुहोस्। अनुहारको चाया, पोतो, दाग, डनिफोर, एलर्जी, सोरासिस, नङ पाक्ने, दाँत मैलावरीमा गडबडी, सेतो पानी बग्ने, उत्तेजनामा कमी, सपना दोष, पिपाउने, पिसाब पोल्ने, प्रोस्टेटको समस्या आदि काठमाडौँबाट प्रत्येक महिनाको 23 गते पेट, पाइल्स, फिस्टुला, फिसर तथा मलद्वार रोग विशेषज्ञ डाक्टर राजीव घिमिरेबाट उपचार सेवा उपलब्ध छ। बिना अपरेशन छ्यारसूत्र विधिबाट सम्पूर्ण मलद्वार सम्बन्धी ग्यारेन्टीका साथ उपचार गरिन्छ। कब्जियत, मासु पलाएको, बेर्नु निस्किने, मलद्वार वरिपरि फोका फोकी आउने, चिलाउने, दुख्ने, बोल्ने, दिशा गर्दा रगत आउने आदि यहाँ अत्याधुनिक मेसिनद्वारा मुसाकुठी, खेल, दाग नदेखिने गरी निकालिन्छ। एक्सरेमा देखिएको छातीको दागको औषधि पनि उपलब्ध छ। जड रक्सी, खैनी, चुरोट, छुटाउने तथा मोटाउने औषधि उपलब्ध छ। पानी ट्याङ्की सिलिगुडीको सम्पूर्ण सेवा अब इलाम बजारबाट उपलब्ध छ। सम्पर्क माता मनोकामना उपचार क्लिनिक इलाम बजार, सिद्धार्थ ब्याङ्क भएको घरको तल्लो तल्लामा, आइमीको पछाडि पट्टिको सटरमा। फोन नम्बर 0275248063, मोबाइल नम्बर 98526150।
2: नमस्कार, म कुन्ती मोक्तान। तपाई सुन्दै रहनुहोला नेपाल बाणी एफएम, मेरो मनको रेडियो।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीवीवी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: होइन झुर्मुसे, त्यो बाँदरले नरिवल खेला जस्तो के रेडियो खेलाएर बसिरह्यो?
2: रेडियो खेला हो? यहाँ कस्तो राम्रो प्रोग्राम आउँछ भनेर यहाँ सुन्नलाई चाहिरहेको छु, कता के मिलिरहेको
1: छैन। के सुन्न खोजा भन्छ तैँले? खास चाहिँ
2: मैले त नेपाल बाढी एफएम 94.9 मेगाहर्ट्ज सुन्न खोजे।
1: ओहो, त्यो त म पनि सुन्छु नि। खै यता लेख, यो त मेरो मनको रेडियो पो हो त। जसका बाजे 94.9 मेगाहर्ट्ज नेपाल बाणी एफएम सधैँ सुन्नुहोस् है, नाइस टु मिट।

0: Insomnia Extreme Energy Drink.
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: हरितालिका तीजको पावन अवसरमा बीएनसी हस्पिटलले ल्याएको छ विशेष स्वास्थ्य अफर। यही भाद्र 11 गतेदेखि भाद्र 31 गतेसम्मका लागि यी सेवाहरूमा विशेष छुट उपलब्ध रहेको छ। स्त्री तथा प्रसूति रोगमा निशुल्क ओपीडी परामर्श, नर्मल डेलिभरी र अपरेशनद्वारा गरिने डेलिभरीमा 50% भारी छुट, अन्य स्त्री रोग सम्बन्धी अपरेशन चार्जमा 25% छुट, जेनरल सर्जरी, युरो सर्जरी र न्युरो सर्जरीमा निशुल्क ओपीडी परामर्श, अपरेशन चार्जमा 25% छुट, बाल रोग सेवामा निशुल्क ओपीडी परामर्श, बेड चार्जमा 50% छुट। आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस्। आजै बीएनसी हस्पिटलमा सम्पर्क गरी विशेष अवसरको लाभ उठाउनुहोस्।

0: हजुरलाई एउटा कुरा भन्नु थियो।
1: के कुरा भन्न आँटेको भन न।
0: यो पालि गहना लिउँ भनेको, हामी बिर्तामोड कहिले जाने?
1: होइन है राधा, किन बिर्तामोड जान पर्यो र?
0: हजुर त्यसो भन्नुहुन्छ नि, यहाँ भने जस्तो डिजाइन नै पाइँदैन के, त्यही भएर जाउँ भनेको। मेरो हर कुरा सुनिदिने हजुर नै त हो नि मेरो बुढो, जाउँ न के, जाउँ न है ला।
1: लाटी तिमी कस्तो कुरा गर्छौ, हाम्रो यही इलाम बजारको रेशम गहना गृहमा भने जस्ता आकर्षक डिजाइनका राम्रा राम्रा गहना पाइन्छन्, तिमी चाहिँ बिर्तामोड जाने कुरा गर्छौ?
0: आहा हो र, उसो भए त भइगयो नि। थ्याङ्क यू सो मच मेरो बुढा, हामी भोलि नै जाने नि है, साथमा पैसा हुँदा नै किनिहाल्नु पर्छ।
1: भइहाल्छ नि राधा, चिन्ता नगर न, भोलि नै जाउँला न।
0: थ्याङ्क यू सो मच।
1: यहाँ नयाँ तथा पुराना सबै प्रकारका भने जस्ता डिजाइनका गहना बनाइन्छ। यति मात्र होइन नि राधा, राशि अनुसारका सबै पत्थर पनि पाइन्छ, अनि बिहेको लागि दिनै नकुरी छिनैमा सबै गरगहना उपलब्ध हुन्छ। अब पनि अरूतिर जान्छौ त लाटी?
0: आफ्नो आँखा अगाडिको पसल छोडेर कहीँ जान्न, भोलि हजुरको पनि अफिस छुट्टी, भोलि हामी दुवैजना सँगै जाने रेशम गहना गृह।
1: ल राधा, तिमीले त भने जस्ता गहना किन्ने भयो, अब तिम्रो साथीहरूलाई पनि आकर्षक गहना किनेर ढुक्क हुनको लागि रेशम गहना गृह नै जानुपर्छ भन्न चाहिँ नबिर्स है।
0: त्यो त भइहाल्छ नि बुढा, गजबले भनिदिन्छु। अनि थप बुझ्न मन लाग्यो भने सम्पर्क पनि त गर्न पर्यो होला, सम्पर्क फोन नम्बर पनि भनिदिनु न।
1: उसो भए ध्यान दिएर सुन है, इलाम साथ निकुञ्ज पथ
2: ग्लोबल आईएमई ब्याङ्कको मुनि रहेको
1: रेशम गहना गृह, फोन नम्बर
3: 0275248611,
1: मोबाइल नम्बर
2: 9856181916
1: र 9846235171।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 5 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

भारतका विदेश मन्त्री एस जयशंकरले नेपालमा जारी राहत र उद्धार प्रयासबारे आज पनि छलफल गर्नुभएको छ। भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे जानकारी गराउनु भएको हो। नेपाल सम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको जयशंकरले उल्लेख गर्नुभएको छ। जयशंकरले सामाजिक सञ्जाल मार्फत काठमाडौँ र बेजिङ स्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था र उनीहरूको सुरक्षाबारे अध्यावधिक जानकारी उपलब्ध गराएको उल्लेख गरेका छन्। भोटे कोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध धादिङ खण्ड अन्तर्गतको पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार बाढ़ी पसेर लेदो जमेको ठाउँमा डोजर एक्सावेटर लगाएर पन्छाउने काम भइरहेको छ। बैरेनी जेरखेत र गजुरीमा लेदो पन्छाउने काम भइरहेकाले साँझसम्म यातायात रातिसम्म सञ्चालनमा आउन सक्ने उहाँले बताउनु भएको छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरेको 36 घण्टाको अवधिमा 1,91 करोड़ रूपियाँ भन्दा बढ़ी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न 10 वाणिज्य ब्याङ्कमा रहेको खातामा 1,91,86,50,911 रूपियाँ दाताहरूले जम्मा पारेका छन्। र संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ। रसुवा बाढ़ी पश्चात खोज उद्धार राहत खाने पानी अस्थायी आश्रय शवको खोजी तथा व्यवस्थापन लगायतका विषयमा विषयगत मन्त्रालय र सहयोगी निकाय छलफलमा जुटेका हुन्। छलफलमा मन्त्रालय मातहतका निकाय र सहयोगी निकायका अधिकारी सहभागी थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुन र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव हुनुहुन्थ्यो। प्रतिनिधि सभा सदस्य डाक्टर तोशीमा कार्कीको पनि उपस्थिति थियो। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: sip on ya.
1: Extreme energy drink.
2: चुरोट त खाँदैनौ, हुक्का त चल्छ होला नि.
3: ल, तिमीहरूलाई थाहै रहन्छ, हुक्का पनि सुर्तिजन्य पदार्थ नै हो. यसमा पनि क्यान्सर गराउने तत्वहरू साथै धातु र तार जस्ता विषाक्त तत्वहरू पाइन्छन्, जसले मुटु रोग, फोक्सो सम्बन्धी रोगहरू निम्त्याउन सक्छ नि.
2: ए, अनि मैले सेवन गर्दा मेरो नजिकै बस्ने व्यक्तिलाई पनि असर गर्छ त?
3: गर्छ नि. यसको धुवाले तिम्रो स्वास्थ्यमा मात्रै नभएर कोठामा बस्ने अन्य सबैको स्वास्थ्यमा उत्तिकै नराम्रो असर गर्दछ. त्यति मात्र कहाँ हो र, गर्भवती महिलाले यसको सेवन गरेमा शिशु जन्मदा कम तौलको जन्मने, साथै त्यस्ता शिशुहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या आउने जोखिम बढी हुन्छ.
4: जीवन सुन्दर र अमूल्य छ, हुक्काको धुवामा आफ्नो जीवन बर्बाद नगरौं. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र.
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530.
6: नमस्ते, म धीरज राई. तपाईँले सुन्दै हुनुहुन्छ रेडियो नेपाल बाढी FM 94.9 MHz, मेरो मनको रेडियो.

सबैको अथाह माया र विश्वासको सम्बन्धले हामी सगरमाथा इन्सुरेन्स र लुम्बिनी इन्सुरेन्स एकजुट भई बनेका छौँ एकताको प्रतीक सलीको एक गतिशील र विश्वसनीय इन्सुरेन्स कम्पनी।

0: सलीको विश्वासको सम्बन्ध एकताको प्रतीक।
1: पायल्स फिस्टुला तथा फिसरको उपचार गर्न अब टाढा गइराख्नै पर्दैन। इलाम जिल्लामा नै वरिष्ठ सर्जन डाक्टरद्वारा बिना अपरेशन धमाधम सफल उपचार भइरहेको छ। यदि तपाईँलाई मलद्वार चिलाउने, पोल्ने, दुख्ने, मलद्वारमा मासु पलाएको, मलद्वारबाट रगत तथा पी पाउने, साथै मलद्वार बाहिर निस्केको आदि जस्ता लक्षणहरू देखिएको छ भने एक पटक अवश्य जाँच गराउनुहोला।
2: यस पटक भाद्र 21 गते आइतबार आउँदै हुनुहुन्छ।
1: यस्ता रोगहरू सुन्दा सामान्य जस्तो लागे पनि पछि यसले ठूलो जटिल समस्या निम्त्याउन सक्छ। बेलैमा उपचार गरे ठूलो समस्या र धेरै धनराशि खर्च हुनबाट पनि बच्न सकिन्छ। आधुनिक प्रविधिबाट उपचार गरिने भएकोले दुखाइ कम हुने, अस्पताल भर्ना भएर बस्नु नपर्ने तथा उपचार भइरहँदा पनि घरका सामान्य कामहरू गर्न सकिनेछ। इलाम सम्पर्क राजु श्रेष्ठ, माई मेडिकल हल, इलाम बजार, 0727523165, 98446150, 98049326300।
3: जनचेतनाको लागि ट्राफिक कार्यालय इलामको अनुरोध।
2: जताभावी पार्किङ होइन व्यवस्थित सर हाम्रो चाहना हो।
3: सही स्थानमा पार्किङ गरौं, बजारको सुन्दरता जोगाऊ,
2: सड़क होइन पार्किङ स्थल रोजौ, ट्राफिक जाम हटाऊ,
3: व्यवस्थित पार्किङ, सुरक्षित बजार,
2: एकछिनको लापरवाही घण्टौको ट्राफिक समस्या,
3: जहाँ तही पार्किङ नगरौं, सबैको यात्रा सहज बनाऊ,
2: सड़क खाली राखौ, बजार व्यवस्थित बनाऊ।
3: पार्किङ अनुशासनले बजारको पहिचान बढाउँछ।
2: एक बाइक दुई हेलमेट, सुरक्षित यात्रा सुनिश्चित,
3: चालक मात्र होइन पछाडि बस्नेको पनि सुरक्षा जरुरी,
2: दुईजनाको यात्रा दुई हेलमेटको आवश्यकता,
3: हेलमेट प्रयोग गरौं, दुर्घटनाबाट जोगियौं,
2: स्टाइल भन्दा सुरक्षा ठुलो, दुवैले हेलमेट लगाऊ,
3: हेलमेट बिना यात्रा जोखिमपूर्ण हुन्छ,
2: दुई हेलमेट प्रयोग गरौ, परिवारको मुस्कान बचाऊ,
3: सुरक्षित चालकको चिनारी अनिवार्य, हेलमेट प्रयोग,
2: व्यवस्थित पार्किङ सभ्य सहरको पहिचान।
3: नो पार्किङमा पार्क नगर्नुहोस्, ट्राफिकलाई सहज बनाउनुहोस्।
2: सड़क सबैको साझा हो, पार्किङ नियमको पालना गरौ,
3: गलत पार्किङले दुर्घटना निम्त्याउँछ,
2: पार्किङमा अनुशासन, यात्रामा सहजता,
3: जहीँ तहीँ पार्किङ नगरौं, बजार खुल्ला राखौं,
2: सड़क अड्कियो भने सहर रोकिन्छ,
3: व्यवस्थित पार्किङले ट्राफिक जाम घटाउँछ,
2: एक जिम्मेवार चालक सही पार्किङको अभ्यास,
3: सही पार्किङ गरौं, अरूको बाटो नछेकौं,
2: सड़कलाई पार्किङ स्थल नबनाऊ,
3: सड़क खाली भए यात्रा सजिलो हुन्छ,
2: बजार सफा, पार्किङ व्यवस्थित,
3: अव्यवस्थित पार्किङ दुर्घटनाको मुख्य कारण हो,
2: पार्किङ नियम पालना गरौ, सभ्यता देखाऊ।
3: जिल्ला ट्राफिक कार्यालय इलाम।

0: नेपाल वाणी एफएम 94.9 हामीलाई सुन्दै गर्नुहोस्, हामी तपाईसँगै छौ।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

कस्तै कष्टले भरिएको यो संसारमा येशू मात्र हुन् एक सत्य शरण, निराशा र अन्धारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्, तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।

आर नेपालद्वारा प्रस्तुत आशाको किरण रेडियो कार्यक्रममा तपाईहरु सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरुको बीचमा आज म डरबाट मुक्ति भन्ने विषयमा यो सन्देश लिएर आएको छु। आउनुहोस् हामी सुनेर आशित हुनेछौँ। यो सन्देशलाई सविस्तार गर्दा डर हामी सबैको लागि एउटा सामान्य अनुभव हो, किनभने हामी सबैजना एउटा नाशवन नश्वर प्राणी हौ। हामी सधैँ मृत्युको खतरा र जीवनको अनिश्चितताबाट घेरिएका हुन्छौँ, जसले डरलाई अझ भयावह बनाउँछ। त्यसैले हामी सबैले डरको अनुभूति गरेका छौँ। डर अस्थिर हुन्छ किनभने धेरै जस्तो अवस्थामा हामीलाई के गर्ने भनेर थाहा हुँदैन। हामीलाई भविष्यप्रतिको डर हुन्छ, कुनै अनिश्चितताको कुराप्रति डर हुन्छ, कुनै अपरिचित कुरा छ भने त्यो हाम्रो लागि डरको कारण बन्छ। यसरी डरले हाम्रो सृजनाशीलता र आत्मविश्वासमा असर पार्छ। सुसमाचारको पुस्तकमा यीशुले प्रकट गर्नुभएको सेवकाईको जीवन, उहाँले दिनुभएको शिक्षा र वचन, यो कुरालाई वर्णन गर्दा उहाँले बारम्बार प्रयोग गर्नुभएको वाक्यांश हो, न डराउ। यसले मानव हृदयमा बस्ने डरलाई गहिरोसँग बुझ्नुभयो र डरबाट मुक्त पाउनको निम्ति उहाँले हाम्रो लागि यी वचनहरू बारम्बार प्रयोग गर्नुभयो। यसैले आउनुहोस् आज हामी मत्तीको पुस्तक 8 अध्यायको 23 पददेखि लिएर 27 पदसम्म यो खण्डलाई पाठ गर्नेछौँ। यहाँ लेखिएको छ, वा डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे, अकस्मात झिलमा ठूलो आँधी आयो, छालले डुङ्गालाई ढाक्न लाग्यो, यीशु निदाइरहनु भएको थियो। चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउझाए, बचाउनुहोस् प्रभु, हामीहरू नष्ट हुन लाग्यो। यसले तिनीहरूलाई भन्नुभयो, ए अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ? तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नु भयो र आँधी बिल्कुल शान्त भयो। यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनको आज्ञा मान्दा रहेछन् भनी ती मानिसहरू छक्क परे। आजको यस खण्डबाट, यो परिस्थितिबाट, डरबाट कसरी मुक्त हुने भन्ने कुराहरू यहाँबाट हामी सिक्न सक्छौँ। यसैले आउनुहोस् हामी पहिलो कुरा यहाँ हेर्नेछौँ, क्या ठूलो आँधीबेहरी आएको घटना यहाँ लेखिएको छ, जसले निश्चित रूपमा हाम्रो डर उत्पन्न गराउँदछ। यस पदमा यीशु र उहाँका चेलाहरू समुद्र पार गर्ने र डुङ्गामा चढिरहेका थिए। उहाँहरू यात्रामा थिए। त्यतिखेरको समयमा यात्रा गर्ने एउटा यो माध्यम डुङ्गा थियो। जसरी उनीहरू समुद्रको एक किनारबाट अर्को किनारामा गए, यो कार्य यीशु ख्रीष्टको समयमा स्थलगत सेवकाईको एउटा दिनचर्या हो, किनकि उहाँ एक ठाउँबाट अर्को ठाउँमा हिँड्दाखेरि पुग्दाखेरि यी माध्यमहरू प्रयोग गर्नुहुन्थ्यो, कहिले पैदल यात्रा, कहिले डुङ्गाको यात्रा। त्यो समयमा डुङ्गाहरू ठूल्ठूला काठहरूबाट बनाइएका हुन्थ्यो। मलाई सिकाए अनुसार त्यो समयमा धेरै माछा मार्ने डुङ्गामा सामान्यतया 12 मान्छेहरू सजिलै अठाउन सक्थे। जब धेरै माछा पक्रन्थे त्यतिखेर डुङ्गा अनियन्त्रित हुँदथ्यो, किनकि यसको भारको कारणले गर्दा। यी सबै कार्यहरू त्यतिखेरका मानिसहरूको एउटा दिनचर्या थियो, क्रियाकलापहरू थियो। यहाँ पनि आज हामी देख्छौँ यीशु ख्रीष्ट उहाँका चेलाहरू यात्रा गरिरहेका छन्। उनीहरू समुद्रको बीचमा पुगेका छन्। त्यही समयमा ठूलो आँधीबेहरी आएको घटना यहाँ लेखिएको छ। तपाईँ र म गालिल समुद्रको भौगोलिक अवस्थालाई हेर्दाखेरि यो एउटा कितली जस्तो छ, चारैतिर पहाड छन्। यसैले यहाँबाट ठूला हावाका झोकाहरू बग्दछ, उत्तरदेखि एर्दन नदी बगेर दक्षिणतर्फ बगेर जान्छ। समुद्र आफै समुद्र सतहभन्दा 68 फिट तल पर्छ। वरपरको पहाडको कारणले गर्दा हावाको बहावहरू सिर्जना गर्दछ, जस कारणले प्राय यो समुद्रमा आँधी आइरहन्छ। त्यस दिन पनि जब चेलाहरू र यीशु ख्रीष्ट ढुङ्गामा थिए, ठूलो आँधी आयो। आदि चलिरहेको बेला यीशु डुङ्गामा सुतिरहनु भएको थियो, जुनले यो कुरा देखाउँछ कि उहाँ अति थकित हुनुहुन्थ्यो। उहाँ आफ्नो स्वर्गीय पितामाथि पूर्ण विश्वास राख्नु भएको थियो। बाइबलमा लेखिएको छ, समुद्रमा ठूलो आँधी आयो। अब हामी एकछिन हामी चेलाहरूको स्थानमा राखेर हेरौँ। हामी जब डुङ्गामा छौँ, समुद्रको बीचमा छौँ र ठूलो आँधीबेहरी आएको छ, त्यो समयमा हाम्रो हृदय कस्तो हुँदछ? हामी कति डराउँछौँ? त्यो कठिनाईको समयमा हाम्रो अवस्थाहरू, हाम्रो प्रतिक्रियाहरू के हुन्छ? याद गर्नुहोस्, यहाँ पनि बाइबलमा लेखिएको छ, डुङ्गा समुद्रको बीचमा हुँदाखेरि आँधीबेहरी, ठूलो आँधीबेहरी आएको छ र पानीको छालले गर्दा डुङ्गामा पानी भरिएको छ। के तपाईँले यस्तो महसुस गर्नुभएको छ? तपाईँ चढिरहेको डुङ्गामा बिस्तारै पानीको छालले गर्दा डुङ्गामा पानीहरू भरिन लाग्यो, त्यतिखेर तपाईँ के महसुस गर्नुहुन्छ? यस्तो जीवनका यस्ता अनुभवहरूले, आँधीबेहरीहरूले हामीलाई यो कुरा सिकाउँछ कि हामी डरबाट कसरी मुक्त हुने। यहाँ सम्पूर्ण चेलाहरू अति नै डराएका थिए, भयभीत थिए, र त्यो डुङ्गाको छेउमा यीशु शान्त साथ सुतिरहनु भएको थियो।
आराम गरिरहनु भएको थियो। मलाई कुनै पनि कुराको चिन्ता डर थिएन। चेलाहरूले यसलाई जगाएर कराए, प्रभु हामीलाई बचाउनुहोस्, हामी नष्ट हुँदैछौ। तिनीहरूको डर यति गहिरो थियो कि तिनीहरू मृत्युको नजिकको महसुस गरिरहेका थिए। यसो काम र सिपले डुङ्गा चलाउने नबी हुनुहुन्थ्यो, उहाँ त एक सिकर्मी हुनुहुन्थ्यो। त्यही पनि तिनीहरूले उहाँका सहयोग लिनको लागि आएका छन्। तिनीहरूले पक्कै पनि विश्वास गरेका थिए कि उहाँले केही गर्न सक्नुहुन्छ। यसुले पहिले तिनीहरूलाई हप्काउनु भयो र भन्नुभयो, हे अल्प विश्वासीहरू, तिमीहरू किन डराउँछौ? अनि उहाँ उठ्नुभयो र बतास र समुद्रलाई हकार्नु भयो। तुरन्तै त्यो शान्त भयो, त्यहाँ ठुलो शान्ति छायो। बाइबलले यसलाई एउटा महान शान्ति, ठुलो शान्ति भनेर लेखिएको छ। त्यहाँ कुनै पर्खाइ थिएन। जब उहाँले हकार्नु भयो तब तुरुन्तै समुद्र शान्त भयो। जब हामी चेलाहरू जस्तै सबै कुरा येशूको हातमा उहाँको नियन्त्रणमा दिन्छौ, डर हट्दछ। जब हामी आधी बेरीको बीचमा उहाँलाई मद्दतको लागि बोलाउँछौ, उहाँलाई झकझक्याउँछौ, चिच्याउँछौ, उहाँले दिने शान्तिको हामीले अनुभव गर्दछौ, तब हामी पनि छक्क चेलाहरू जस्तै छक्क पर्छौ, किनकि त्यहाँ ठूलो शान्ति छाएको छ। जब येशूले त्यहाँ शान्ति प्रदान गर्नुभयो, यो स्वाभाविकैले र प्रशंसाको योग्य थियो। जब प्रभुले यी कार्य गर्नुभयो, ती मानिसहरूले उहाँको शक्ति र अधिकारलाई देखे। त्यहाँनिर चेलाहरू पनि सँगसँगै थिए। सबै चेलाहरू अचम्म परे र उनीहरूले भने, यो त कस्तो मानिस! तिनीहरूले उहाँसँग अझै धेरै समय बिताउनु पर्ने थियो, उहाँको बारेमा अझै धेरै कुरा जान्नु पर्ने थियो। यस समयमा तिनीहरूले पहिलो कुरा देखेर आश्चर्यचकित भए। उनीहरूले येशूको शिक्षाहरू सुनेका थिए, तर येशूले गर्नुभएको कामहरू देखेका थिएन। जब हामी बाइबलमा देख्छौ, केही समय अगाडि पत्रुसकी सासूलाई उहाँले निको पार्नु भएको उनीहरूले देखेका थिए, तर आधी हुरेर समुद्रलाई हकारेर उहाँले शान्त होइजा शान्त पार्नु भएको देखेका थिएन। यो साँच्चै अचम्मको कुरा थियो। उनीहरूले भने, समुद्र र बतासले पनि उहाँको आज्ञा मान्दा रहेछन्। यदि हामीले प्रवेश ख्रिस्ट आउनु पर्ने थियो, उहाँको बारेमा अझै धेरै कुरा जान्नु पर्ने थियो। यस समयमा तिनीहरूले पहिलो कुरा देखेर आश्चर्यचकित भए। उनीहरूले येशूको शिक्षाहरू सुनेका थिए, तर येशूले गर्नुभएको कामहरू देखेका थिएन। जब हामी बाइबलमा देख्छौ

नियन्त्रणमा यी सबै कुराहरू छ र उहाँले सबै कुराहरू गर्नको निम्ति सक्षम हुनुहुन्छ। चेलाहरूले जस्तै हामी पनि यो कुरा सिक्न सक्छौ कि येशूले हामीलाई हाम्रो आशा गरेको भन्दा अपेक्षा गरेको भन्दा पनि बाहिर गएर हाम्रो डरहरू हाम्रा भयहरूबाट उहाँले मुक्त गर्न सक्नुहुन्छ। हाम्रा त्यो सीमा भन्दा पनि माथिबाट उहाँले त्यो कुरा नियन्त्रण गर्न सक्नुहुन्छ। उहाँले बतास र समुद्रलाई शान्त पार्न सक्नुहुन्छ अनि उहाँले हाम्रो हृदयलाई पनि शान्तमा ल्याउन सक्नुहुन्छ। त्यति बेला हामी पनि चेलाहरू जस्तै छक्क पर्न सक्छौ र परमेश्वरको स्तुति गर्न सक्छौ। प्रिय मित्रहरू, हो, प्रभु येशूले तपाईँ र मलाई डरबाट मुक्त गर्न सक्नुहुन्छ। यस जीवनको ठूलो आँधी बेहरीले तपाईँ र मलाई दबाउँछन्, तर प्रभु येशूले शान्तिको वचन दिन सक्नुहुन्छ र जसबाट ती आँधी बेहरी शान्त हुन सक्छ र तपाईँ र म पनि चेलाहरू जस्तै आश्चर्यमा पर्न सक्छौ। किनकि यो सबै कुरा उहाँको हातमा, उहाँको नियन्त्रणमा छ। मात्र हामी विश्वास गरौँ, भरोसा गरौँ र उहाँलाई काम गर्न दिऊ। प्रभुलाई बोलाउनुहोस् हाम्रो जीवनमा, तब उहाँले हाम्रो जीवनलाई सम्हाल्नुहुन्छ, राज गर्नुहुन्छ, शान्त दिनुहुन्छ र डरबाट मुक्त गर्न सक्नुहुन्छ। आजको यस वचनबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको हो।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: प्रस्तुत छ नेपालमै पहिलो पटक आफ्नो आवश्यकता अनुसार SMS, वोइस र डेटा छनौट गर्न मिल्ने एनसेल माई प्लान। अब न्यूनतम रू 500 एनसेल सेन्टर वा एनसेल एपमा गई माई प्लान सेवा लिनुहोस्। साथै निशुल्क एनसेल टक टाइम र SMS सेवा बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म पनि पाउनुहोस्। यो सेवा हाल पोस्ट पेड र बिल प्लानका लागि मात्र रहेको छ। विस्तृत जानकारीका लागि 9007 डायल गर्नुहोस्। एनसेल आज भोलि सधैँ।
2: नमस्कार, म हुँ सुगरीका केसी। अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाल बाढी FM 94.9 MHz, मेरो मनको रेडियो।